हाँ जी नदी ने अलावा चिकम दे के सासु मुख बानी बिल्कुल स्पोर वाले मौजूद भी सासु मुख डेर ज्यादा स्पोर भी आई यानी खुशकी भी मौजूद है भी बिल्कुल सासु मुख दा गड़ेरे खुशकी लवज खारख की नो हिस टेंशन माख ले इंतबा इंतहाब हमूसु की समंग दिसना कॉस्मेटिक पाकिस्तान दे इलवेरा पे स्वाश और चिकम कंबाइन दिलवेरा द कुकुम्बर पे स्वाश थे द आगे इंतहाब उकी दिसान द पारा इंशाल्लाह दी सरबस्ता सुमख चिकम दे बिल्कुल लगसपुर वाले खत्म शी सासु स्किन बहुत सर बिल्कुल जी नॉर्मल शी सासु स्किन की बदगा नमी पैदा की नुहमूस इंतहाब उकी दे इजना आई जेड इन ए इजना اوزو ہمیش تر تو ایم چی زمان پا نوم بانی مختلف پروڈکٹ موجود دی کوشی شکی چی آغا پروڈکٹ تانسو لسوک درد نکی اور تاغی انتہا بونا کئی سیدہ کنا بازار

ओके दीनी लवासी जमा कुल के लावरी तुम को नोटेंशन कॉस्मेटिक्स पाकिस्तान तरफ ने प्रोग्राम पेश किया शीता सो नोटेंशन कॉस्मेटिक्स पाकिस्तान चिकम दिमिश ब्यूटी सोप दे कहना यानी कम साबुन दिया हाँ तो सर हो सकता है शेप अपल बच्चों मंदे चिकम ने कहना लगा वाले शेप अपल बच्चे चिकम ने कहना दचा खबर है कज़ावों ये कहना चिकम बच्चे पीलम बावल है शेप सी नोको दे पर हर डिज्यूट मजी दौर दे डिज्यूट कुछ लाए दे और हर किस्म था जैसे मनो चिकम ने कहना था सो मुसलमान सेफ साथी महफूज साथी बिल्कुल शीत से मल वाले शे नोटेंशन ब्यूटी सोप पकोर शहल से मखला सुनो तो पा रहा हूँ اور دینے لوا مشومان ہم پلمبو والے شہر قسم جرسیم نے بتا سو مشومان پاک ویسی سو بالکل جی روای خلے سے مالک خسی خپل مشومان د پر اسی نوٹینشن کاسمیٹکس او پاکستان صابن روا خلے خا اس سے مالک اسی بولے ہم اسی مل والے شکر ش وڑ زڑ زنانا اعظم گو خوین دی ٹولی سی مل والے شی د جرسیم نے پاک کزان غواڑے کنا سی نو بالکل نوٹینشن صابن استعمال لازمی کہ ویسی

0: ఓకే సి, దీని మిల విషి రొటెన్షన్ కాస్మెటిక్స్ పక్షాన్ అస్గర్ అస్గర్ జన స్టోర్ సరా హసి సరాయ అల జాన్ మర్హూమ్ సి
1: తమాషోన మే నజర్ ముబందవా సాకి వర్ ముబందవా.
0: वैसे मेरी तरफ से खुरिया पी एंड ऑल सिस्टर को सलाम, आई मिस यू लसना दोना, आई एम फरहान. ओके डियर मन से खुशहाल से नेक्स्ट मैसेज रगले देसी यही से गुलगुल श्री बरकी मन से बरकी से खुशहाल से बच्चे दादी. ओके डियर मन से खुशहाल से बरकी से बेरे मना विच बाई सनंगे से नोटेन से चौकी दत्ता वेलकम याया میرے منن سی اچھا بھائی خوری ابھی سکھو کہ کرک والے بہت زیادہ فرمائشیں کرتے ہیں یا منا میرے منن سی یوں میں قسمت لگا میں ڈکتے نو بر میں دا کلی خلق جوانت نہ پریش دینا آئی میں سید رحمان بٹھنی دینا مننا بٹھنے سے خوش آلے شبائی آپ کو ڈالیں دا پسر انا خفائی چھ پختانا زمان اکڑی نا پوہی گم چھ بدر شوی کلیک دا تپوس نئے آئی ہم فرمولا دینا مننا سی خوری خوش آلے شے کدر مننا شے بچے پا 3000 مو